اپنے آپ تو ڈر لگتا ہے پیا. میرا روپ بگڑیا ہوا بھیانک ہے, مبارک ہے جدو بندے نو اپنے آپ کو ڈر لگن لگ پڑے نا. وہ سما منک دے بدل جان واسطے بڑا مبارک ہے, منک دے چنگے بنن دے دن آئے سمجھ. جس دن بندے نو اپنے اندر پھیلے ہوئے اوگن نظر آ جان, دھن گرو نانک نے انہوں اوگنا تے سٹ نظر پوائی. کہندے میں ویکھدا پاو دھن گرو نانک دے اس شبد دوارا اسی ویکھنا ہے اپنے اندر, تے دیکھنا ہے سارا کچھ بہت کچھ نظر آ جائے گا جی, سارا کچھ نہیں تے بہتا کچھ نظر آ جائے گا. ایک سوان دو سوانی نال, ایک تا میرے اندر کتا پونک رہا ہے, وہ دے نال دو کتیاں پونک رہی ہیں, لوب کتا آشا تے ترشنا وہ دے نال رلیاں ہوئی ہیں کتیاں. ہر امرت ویلے ہر دن چڑھتے پلک پلک لفظ جڑا ہے یہ اگر آپ بالکل صحیح لفظ ارتھ واسطے لبھیے انگریزی چا پٹو مارو کہہ سکتے. اگلا چڑھتا دن ہر امرت ویلا ہر چڑھتا دن جس ویلے میں بگتی دے مارگ تے ترنا چاہنا میرے راہ وچ پہنک پہنک کے مینو اے پریشان کر دے لوب ترشنا تے آشا. انہاں دے پہنکن دے نال میرے اندر ہلچل پیدا ہو جاندی, پلکے پہنکے سلا بیان بڑیاں بھیانک آوازاں کڑ دے, کوڑ چھرا مٹھا مردار. پرانے سمیاں چ کچھ لوگ جنگلی قبیلیاں چ ایسے بھی ہوندے سن جڑے نہ تا لباس چنگا رکھدے سن, نہ انہاں دے کھان پہنن پین دی مریادا سی کوئی, نہ انہاں دے ڈیریاں تے کوئی سماجک مریادا ہی سی. جو مل گیا مار لیا کھا لیا, جنوں ویکھیا لٹ لیا. عام طور تے ساڈے لوگ ساسیاں نوں وی ایسا کر کے جاندے رہے نے, حالانکہ ساسی قوم کچھ ہور سی. اے راجپوتاں دے او لوگ سن جڑے ساہس کر کے ہمت کر کے باغی ہو ترے سن, پر کیونکہ تھان تھان پھردیاں ہوئے انہاں لوکاں نے بھی چج نال کوئی ٹکانا نہ بنایا, انہاں دی مریادا بھی کھان پین پہنن دی کوئی چنگی نہ رہی. تے عام طور تے سماج وچ انہاں نوں وی اسی نگاہ نال ویکھیا جان لگ پیا جڑے اسبھیہ لوک سبھیتا رہت سبھیتا ہین لوک ساڈے سماج وچ بسرے ہوئے سن, جڑے کسے سماج نوں کسے انسانیت دے قانون نوں منن نوں تیار نہیں, غلط کھان پین غلط کام کرن والے, تے پھر لوکاں نوں لٹن مارن جو کچھ مل جائے عام طور تے او بلے نیولے جو کچھ مل گیا سب کھا لیندے سن. ہن او چھرا بھی رکھدے سن, تیر بھی رکھدے سن, ہتھیار رکھتے سن, حالانکہ بیرتا دیا نشانیاں شستر کول ہونا بہادری دا نشان ہے, لیکن انہاں واسطے جنہاں پرپکار واسطے ورتنا ہوئے جویں تہانوں مہاراج نے بخشے. تے جڑا پرائے برے واسطے کسے دا نقصان کر کے کسے نوں ترفا کے جو سواد لین واسطے ہتھیار ورتے جان تے پھر بڑے بھیانک ہو جان. مہاراج کہندے نے میرے اندر کوڑ دا چھرا میں لک نال بنے, حرام کھانا کیونکہ مہاراج نے پاون باڑی چ بڑا سپشٹ کیا ہے, حق پرایا نانکا اس سور اس گائے. مسلمانوں واسطے جس طرح سور حرام ہے, ہندوؤں واسطے جس طرح گاں دا ماس حرام ہے, اسی طرح کسے دے حق تے نگاہ رکھنی, کسے دا حق مار کے کھانا, جویں انہاں دوہاں قوماں واسطے انہاں دو چیزاں نوں حرام منیا گیا ہے, اسی طرح انسان واسطے پرایا حق حرام ہے. تے مہاراج اگوں بھی کہندے نے گر پیر ہاما تاں بھرے جا مردار نہ کھائے. جے اے حرام دا مردار بندہ نہیں کھاندا تاں گرو پیر بھی باہ پھڑدا, تے جے بندہ کہے میں گرو کا بھی بنیا رہاں, گرو دی سانجھ بھی بنی رہے تے میں حق حلال دی بجائے لوکاں دا مار مار کے کھاندا رہاں, تاں گرو والوں حامی بھرے جان دی کوئی گنجائش نہیں. مہاراج کہندے نے اس طریقے دے نال میرے اندر حق پرائے دی نگاہ جیڑی ہے وہ ایک مردار کھان والی گندی برتی, اس طرح میں بڑا مار کھورا بھیانک روپ لے کے پھر رہا.
मैं पत की पंद मैनू अपनी इज्जत का भी कोई ख्याल नहीं ना करनी की कार मेरे अंदर आचरण की रहनी भी कोई लकीर नहीं कोई हद नहीं तेरा एक नाम तारे संसार एक आसरा है कि इस भयानकता तो अपने आप तो लगते डर वाली अवस्था तो इस संसार तो तेरा नाम मैनु बचा सकता इसे आसरे मैं यहा आस एह आधार आस ला के बैठा एक नाम दे आसरे शायद मेरा जीवन बदल जा मुख निंदा आखा दिन रात मैं लोगों के औगण कड के ये सच करके जानना जिन्ना चिर बंदा दूजे के औगण कड़ता रहे अपने औगणा ते निगाह ही नहीं पै ते जिन्ना चिर अपने औगणा ते निगाह ना पवे बंदा ठीक किवें होवेगा तां गुरु हर राय साहब सच्चे पातशाह दे पावन दरबार च आप जानते हो साहबां दे पास बहुत वड्डा चिकित्सालय सी दवाखाना सी लगभग उस वेले पसरिया मोटिया मोटिया सब बीमारियां का इलाज महाराज सच्चे पातशाह की निगरानी हेठ होया करदा सी बड़े बड़े तकड़े सियाने हकीम वैद महाराज ने सेवा च लाए हुए सन ते हर तरह की जड़ी बूटी दवाई जो उस वेले मिल सकण वाली चीज सी वरती जा सकण वाली चीज सी महाराज ने अपने दवाखाने कच कीती सी इथों तक भी दसिया गया है कि एक बार दिल्ली दरबार विच भी एक बहुत वड्डे आकार की हरण की लोड़ पै गई सी हकीमां ने कह दिता ते महाराज के दवाखाने बिना होर किधरों नहीं सी वो एक प्रेमी का मंजा चुक के लियाए घर दे बंदे लिया के वह मंजा रखिया वो कहिंदा मैनू महाराज को लै चलो मरीज जो है रोगी कहिंदा मैनू महाराज के बूहे ते लै चलो वह कहन लगे तैनू दवाखाने विच हकीमा ते वैदा दे हवाले करना है महाराज के दर्शन तू तगड़ा होके कर लई महाराज इत्थे भी आउंदे ने दर्शन बख्शदे ने सतगुरु पातशाह उन्हां रोगियां नू आके नाम जपण निरंकार नाल जुड़न दा उपदेश भी नाल नाल दिंदे रहिंदे सी दवा दारू भी चलदा रहा कहिंदा नहीं मैनू हुणे लै चलो महाराज एक बारी मैनू वेख लै सियाणे ने बहुत कहा तैनू वैदा ने वेखना हकीमा ने वेखना महाराज दे दर्शन करने ने नहीं महाराज मैनू वेखण जिद कर बैठा रोगी की जिद बड़ी हुई उन्हें कहा चलो कोई नहीं लै चलो मंजा चुके महाराज के बूहे ते लै आए दरबार ने कहा सतगुरु आराम फरमा रहे ने विश्राम कर रहे ने हालांकि सतगुरां ने कहा विश्राम करना उन्हें विश्राम विच भी भगती ते समाधि है उन्होंने इकले हो जाण विच भी समाधि है जपन है सिमरन है पर उपकार की भावना से कुछ व्यवंता होनगियां पर नहीं उसने कहा विश्राम कर रहे ने यह कह लगा मैनू इथे तैयार रहिंदे जिस वेले वह बाहर निकलणगे मैनू एक बार वेख लैण फिर मेरा दवा दारू शुरू करे आवाज अंदर भी पहुंच गई महाराज ने पूछा क्यों भाई की गल है दरबार ने दसिया महाराज रोगी आया वह कहिंदा पहला महाराज मैनू वेखण फिर मेरा इलाज शुरू करो महाराज पातशाह आप बाहर आ गए धन गुरु हर राय साहब बाहर आ गए जिस वेले साहिबां दे दर्शन होए वह जिहड़ा पासा नहीं सी लै सकदा ना पिया पिया सज्जा खब्बा पासा नहीं सी मोड़ सकदा सारा शरीर गलिया पिया सी वैदा हकीमां ने जिसके बारे जवाब दे दिता होया सी महाराज नूं वेखदिआं सार छेती नाल उठण दा यतन करन लगा साथियां ने कहा प्यार हो महाराज ने भी इशारा कीता मगर उठ के बैठ गया मंजे ते उठ के थले उतरन लगा महाराज कहन लगे टिक जा की चाहुणा है यह कहिंदा बस महाराज मैं ही चाहुंदा सां तुसीं मैनूं वेख लो साहिबां ने मुस्कुरा के यही गल कही भलिया लोका तैनू वेखणगे वैद हकीम दवाई देणगे तू ठीक हो जाएगा आ गए ते हुण तैनू ठीक करके तोरांगे साडे वेखण वाली कहिड़ी गल है सिर नीवा करके कहन लगा महाराज वह मैनू बाहरों वेखणगे मलमा ला के ठीक करके तोर देणगे मेरे अंदर किन्ना कोड़ वरतिया जिहड़ा फुट के बाहर आ गया तां तुहानू ही दिसना वैदा हकीमां नूं कोई नहीं दिसना किस काम क्रोध ते गंध ने मेरे अंदरों मैनू रोगी कीता ते वह रोग मेरे बाहर चमड़ी ते आ गए ने वह जिहड़े मेरे अंदर दे रोग ने वह वैदा ते हकीमां नूं नजर नहीं आउंदे साहब जी वह तो तुसी देख सकते हो इस करके क्या पहला मैनू अंदरों ठीक करना शुरू करो बाहरों ठीक हो जावांगा तो ठीक है पर जे मैं अंदरों रोगी रह गया तो गल की साहब हस पे कह लगे शाबाश जे तेरा अंदर ख्याल भी पै गया ना कि अंदर कुछ रोग है अंदर कुछ बुराई है अंदर कुछ खराबी है तो हुण तेरे ठीक होने के दिन आ गए यह सच करके जानना जिस वेले मनुख का अपने आप से ध्यान ही पै जाए ना कि मेरे अंदर कुछ खराबी है धन गुरु नानक कहिंदे ने मैनू इज्जत का कोई ख्याल नहीं मैनू अपनी करनी का कोई ख्याल नहीं मैं पत की पंद न करनी की कार हो बिगड़े रूप रहा बिकरार बिगड़िया होया मेरा अंदर का रूप भयानक रूप
तेरा एक नाम तारे संसार मैं एहा आस एहो आधार मुख निंदा आखां दिन रात इस मूह नाल मैं लोकां दी निंदिया करदिया जिंदगी बिता रहा दिन रात लोकां दीआं बुराईआं कढ़ियां पर घर जो ही नीच सनात मैं बड़ा नीच ते कमीना हां कि मैं लोकां दे घरां विच वेखना ध्यान देना लोकां दे घरां वल वेखना आम तौर ते बाणी विच इस सेंस च लिया गया है इस भाव च लिया गया है जेड़ा कोई स्त्री किसी ने मर्द वाल वेखे या कोई मर्द किसी की स्त्री वाल लेकिन केवल स्त्रीना तक की गल नहीं है एक कामी पुरुष अपने घर वाल ना वेखता होया किसी की इज्जत वाल वेखता है बहुत माड़ी गल एक स्त्री अपने पति की धर्म पत्नी ना रह के ईमानदार ना रह के किसी मर्द वाल मैली निगाह नाल वेखे इस नूं पर घर जोना कहिंदे पराए घर वाल वेखना लेकिन साडे लोगों की निगाह इथे ही थोड़ा टिकी असी धन भी लोगों के घर का वेखने वड्याईया भी लोगों के घर देखने जो कुछ किसी के घर च नजर आता है उथे ही साड़ी लोभ की निगाह टिकी हर चीज से साड़ी निगाह मैली हुंदी चली जाती साहब कहते ने इस तरह मेरी निगाह लोगों के घर पै रही पर घर जो ही देखता हाँ लोगों के घर वेखदा बड़ा नीच ते कमीना बना काम क्रोध तन वसे चंडाल ये तुसी भी जानते हो कि आम तौर पर बंदा कातल ते खूनी उदो बनता है जदो ए लोभ दे वस हो काम दे वस हो क्रोध दे वस हो खराबियां बंदे को बहुत गुणा करा साहब कहने इन्ह चंडाला ने मेरे को बड़ा नुकसान कराया अपना भी पराया भी इन्ह चंडाला ने मैनू

पद्म सत्कार योग रूप सात सिंह जी। मन बिरतियां करो, एकाग्र सतगुरु के चरणों में जोड़ो, एक गुरु घर है। ते गुरु घर विच किस तरह बैठना है, ये सानू जाच इथों ही मिलनी है। आपा किसी होर जगह जाइए, किसी सोसाइटी विच या किसी पार्टी ते या किसी क्लब विच, उते सानू तहजीब हुंदी है। अंदर दाखल किवें होना है, किसी नाल गल किवें करनी है, इत्थे खाना किस ढंग नाल है, इत्थे बोलना किस ढंग नाल है। पर पता नहीं की गल है, गुरु घर आके असी ये कुछ भुल जाने हैं। गुरु नूं असी खलौना पता नहीं क्यों समझने हैं। चाहिदा तो यह भी है कि जिस वेले असी गुरु घर अंदर कदम रखिए, उस वक्त साडा मन नीवा मत उची हो जाए। साडा मन नीवा होके मन अंदर निम्रता प्यार आ जाए, ते सानू गुरु के शब्द सुनन दी जा जाए। आओ तवज्जो देओ, करो रसनावन पवित्र गज की आखू सतनाम। मैं गल नाम दी आरंभ कीती है, ते भगत रविदास जी ने इस शब्द अंदर नाम दे इतने एग्जाम्पल दिते, इतने दृष्टांत हैं कि कमाल ही कर देती है। एक एक शब्द इतना कीमती है, जे असी इसनू प्यार नाल पढ़ लईए ते प्यार नाल सुन लईए। रहाओ दी तुक है, हर के नाम बिना झूठे सगल पसारे। हे मनुख, हे इंसान, हरी वाहिगुरु दे नाम तो बिना संसार विच जो तू अडंबर कर रहे हैं सब झूठ का पसारा है। बिल्कुल बिल्कुल झूठ, क्योंकि जो कुछ हो रहे हैं नाम तो बिना हो रहे हैं। ते जिस काम दे नाल नाम दा संबंध नहीं, साहब कहते ने बिल्कुल झूठ है। कहते ने एक पंडित एक गांव विच गया, ते जिस वेले जाके उसने उत्थे कथा कीती, संगत बड़ी खुश ते प्रसन्न हुई। हुण पिंड वालियां ने प्रसन्नता विच आके दान वजो पंडित जी नूं एक गऊ दे दित्ती। पंडित जी, साडे वल्लों इह तुहाडे लई गऊ दान है, क्योंकि इह वी दान बड़ी महत्ता रखदा सी। पंडित जी नूं गऊ मिल गई, पंडित जी गऊ लैके आ गए। जिस वेले आए इक तट ते, हुण इस नदी तो पार होने, पार ले जान वाला बेड़ी दा मला, साध संगत ओ भी पंडित ओ भी ब्राह्मण है। कहिंदा है, भाई मैनू पार लै चल। अगो जवाब की मिले है, कहिंदा है, भाई वेख, मैं जिसनू भी पार ले जाना उहदे कोल मसूल टैक्स किराया जरूर लेना, कर जरूर लेना। सत्संग ध्यान देना। ये ब्राह्मण ये पंडित कह लगा, भाई कर देन जोगा मेरे कोल तेरे वास्ते कुछ नहीं, एक गऊ है, ते तू भी ब्राह्मण है, मैं भी ब्राह्मण, तू भी पंडित मैं भी पंडित, जे असी एक दूजे दे काम नहीं आवांगे ते होर कौन आएगा, तू मैनू पार ले चल। कहना नहीं हो सकता। साधु गुरु नानक पातशाह ने ख्याल बड़ा सुंदर दिता है, कहना देखो, गौ ब्राह्मण को करना वो गोबर तरन न जाई। गौ ते ब्राह्मण नू एक कर ला लिया,
ٹیکس مسئول نہ رہے ہیں. پر جس ویلے دے کول نہ دتا گیا ایک پاسے رک دی چھاوے کی بہ گیا. ہویا کہ کچھ دیر بعد گو نے گوبر کیتا اے کر لان والا اٹھ کے کی کرتا ہے اسے گوبر نو چک کے لے آیا اپنا چونکا پوتر کر لگ پیا اپنا چونکا پوتر کر لگ پیا. سد گرو کہندے نے مردانیا ویخ یہ اوہی گو ہے اوہی برہمن ہے جس نو یہ کر تے ٹیکس لا لیا ہے پر اودے گوبر دے نال اے ترنا چاہتا ہے یہ ترنا چاہتا ہے کہ ایسا ہو سکتا ہے. گو برہمن کو کر لاؤ گوبر تر نہ جائی پائی اس گوبر دے نال نہیں تریا جانا کہ اس گوبر دا تو پوچا لا کے اپنے چونکے نو پوتر کر لویں تے کبھی انج تر جا گا. ستگر کہندے نے نہیں پر کیتا اس نے کی ہے توتی ٹکا تے جب مالی تان ملے چھا کھائی توتی ٹکا تے جب مالی توتی لائی ہے ٹکا لایا گانے وچ نیو پایا ہے جب مالی ہاتھ وچ مالا بھی پھڑی ہے لیکن کم کی ہے تان ملے چھا کھائی. پھر کردا کی ہے انتر پوجا پڑے کتے با سنجم ترکا بھائی انتر پوجا پڑھدا کی کتیب بید کہندے انتر پوجا پڑے کتیباں مسلماناں دی مت دا تے سنجم ترکا پائی سنجم وی کہندے انہاں ورگا ہی رکھیا ہویا ہے. انت وچ سدگر نے گل کمال نہیں کر دیتی کہن لگے پنڈت جی برہمن جی میری گل دھیان نال سن لو